0: गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथेँ, यसको कुरा यादै भएन।
1: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामे लमजुङ प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560445401 र 98261737799।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र
3: अहिले बिहानको 6 बज्यो।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशभरिकै साथ प्रसारण भइरहेको साझा खबरमा साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 13 गते शनिबार, अगस्त 19 तारीक सन् 2026 नेपाल सम्बत 1146 भाद्र कृष्ण पक्षको प्रतिपदा तिथि, गाई जात्रा, विश्व आणविक परीक्षण विरूद्धको दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ्न सक्ने, नदी किनारमा नजान सर्वसाधारणलाई सरकारको आग्रह, तेस्रो दिन पनि उद्धारको पर्खाईमा नागरिक।
1: रसुवा बाढ़ीमा हालसम्म 579 जनाको शव फेला, 1924 जना सम्पर्कविहीन, बेपत्ता आफन्तबारे जानकारी लिन प्राधिकरणको वेबसाइट हेर्न सरकारको आग्रह।
0: धुन्चे मालपत्र यात्रुको स्थल मार्गबाट उद्धार शुरू, पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा, रसुवा फेरि सड़क सञ्जालमा जोडियो।
1: क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने डब्ल्यूएचओको घोषणा, G20मा इरानमाथि दबाव बढ़ाउने तयारीमा अमेरिका, नेटोमाथि आक्रमण नगर्न रूसलाई चेतावनी।
0: र रविन्द्र ढाट रोड टू यूएफसीको फाइनलमा प्रवेश, नेपालको बाढ़ी प्रभावितका लागि अस्ट्रेलियाद्वारा युनिसेफ मार्फत सहयोगको अपील।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ्न सक्ने जोखिमको प्रसंग।
1: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालमा ढिस्को खसेकाले जोखिम रहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। ताल फुटेर ठूलो बाढ़ी आउन सक्ने जोखिम कम भए पनि खोला किनारमा नजान बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले सीआईएमसँग बताउनुभयो।
3: हिजो बेलुकी करिब 8 बजे पछाडि हामीलाई जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, रसुवाको संचार

0: पक्षबाट प्रहरीले एउटा खबर गर्नुभयो कि ताल केही हदसम्म फुटेको हुन सक्ने, बाढ़ी बढ़ेको कारणले त्यस्तो सूचना छ चीनतर्फबाट भन्नुभयो। हामीले पनि त्यो ताल फुटेको पनि हुन सक्छ रातिको समयमा, त्यो पूरा कन्फर्म गर्न त सकिएन, तर पनि हामीले एउटा सूचना जारी गर्यौं कि बाढ़ी बढ़ेको कारणले सतर्कता अपनाऊ भनेर। तर अहिलेसम्मको स्थितिमा ताल फुटेको जस्तो देखिएको चाहिँ छैन, केही खोलिएको हुन सक्छ, बाढ़ी केही बढ़ेर मात्रै आएको जस्तो देखिएको छ। र अब हामी नियमित सम्पर्कमा छौं, तर एउटा कुरा के हो भने त्यो ताल फुटेमा नै पनि अब केही खोलिसकेको जस्तो देखिएका कारणले पनि अब थप ठूलो जोखिम, अस्ति भन्दा ठूलो जोखिम चाहिँ निम्ति नै देखिँदैन। तर पनि हाम्रो उद्धार कार्यमा खटिराख्नुभएका जति पनि सुरक्षाकर्मी, समाजका मान्छेहरू बाढ़ी प्रभावित क्षेत्रमै हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ त्यसले के प्रभाव पार्न सक्छ, र सर्वसाधारणको लागि चाहिँ हामीले स्पष्ट अनुरोध अपील के गरिरहेका छौं भने जो अस्तिको बाढ़ी जुन 10 गतेको बाढ़ीले प्रभाव पारेको क्षेत्रभन्दा बाहिर सुरक्षित स्थानमा स्थायी शिविरहरूमा हुनुहुन्छ उहाँहरू चाहिँ त्यहाँ सुरक्षित नै रहन सक्नुहुन्छ, त्योभन्दा ठूलो बाढ़ी आउने अवस्था होइन। त्यसकारणले फेरि पनि आफ्नो घर अथवा आफ्नो केही सम्पत्ति अस्तिको खोजीमा विषम परिस्थितिमा पुनः नदीको छेउछाउ नजानु हुनका लागि चाहिँ हाम्रो अनुरोध छ, अपील छ।
1: रसुवाको भोटेपछि हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 579 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझ 7 बजेसम्म विभिन्न जिल्लाबाट 579 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, नवलपरासी पश्चिममा 27, तनहुमा 30 र चितवनमा 233 जनाको शव फेला परेको हो। बाढ़ीमा परेर 1924 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै सुरक्षाकर्मी तथा विभिन्न सरकारी निकायका कर्मचारी समेत रहेका छन्। प्राधिकरणका अनुसार नेपाल प्रहरीका 28, नेपाली सेनाका 45 र सशस्त्र प्रहरी बलका 13 जना सम्पर्कविहीन रहेका छन्। यस्तै भन्सार कार्यालयका 15 जना र अध्यागमन कार्यालयका कर्मचारी समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख रहेको छ। सम्पर्कविहीनको विवरणमा रसुवाबाट 161 जना, नुवाकोटका 1 जना, विभिन्न जलविद्युत आयोजनामा कार्यरत 933 जना र मकवानपुरका 66 जना रहेका छन्। यसै गरी सम्पर्कविहीन विदेशी नागरिकको संख्या 517 रहेको प्राधिकरणले जनाएको छ। विदेशमा बसोबास गर्ने तर नेपाल घुम्न आएका 126 जना नेपाली समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख रहेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना सम्पर्कविहीन छन् भने भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो क्षति पुर्याएको छ। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ भने सम्पर्कविहीनको संख्या ठूलो रहेकाले मृतकको संख्या अझ बढ़न सक्ने आशंका गरिएको छ। सरकारले विपत्ता घटनापछि बेपत्ता भएका आफ्ना आफन्तको जानकारी लिन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वेबसाइट हेर्न आग्रह समेत गरेका छ। विपदका कारण विभिन्न स्थानमा नागरिकहरू बेपत्ता भएपछि उनीहरूका परिवार तथा आफन्तजनमा आफ्नो मान्छेको अवस्थाबारे जानकारी लिन चासो बढ़िरहेका बेला सरकारले आधिकारिक विवरणका लागि प्राधिकरणको वेबसाइट हेर्न आग्रह गरेको हो। विपदका कारण सम्पर्कविहीन भएका व्यक्तिको अवस्था पत्ता लगाउन उद्धार तथा खोजी कार्य समेत जारी रहने भएकाले प्रारम्भिक विवरणमा नाम नदेखिए पनि त्यसलाई अन्तिम अवस्था नमान्न सम्बन्धित परिवारलाई आग्रह गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
2: सम्पर्कविहीन भएका नागरिकहरूको, उपचाररत व्यक्तिहरूको, हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरू लगायतका विवरण हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौँ, अपडेट गर्दै जान्छौँ, अझ हेर्नको लागि पनि अनुरोध गरे।
3: What? घटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको खोज उद्धार उपचार राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात र खटिएका सुरक्षाकर्मीहरू रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा बढ़ी सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि करिब 15,431 सुरक्षाकर्मी परिचालन गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्रेले प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि आवश्यक पर्याप्त टेन्ट लगायतका सामग्री पठाएको बताउनु भएको छ भने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले रसुवा घट्टे खोला र टिमुरे गोसाईकुण्ड 5 को स्याप्रोवेशी आमा छोदिङमो 1 को हाकुवेशी तथा उत्तर गया 4 को पैरेवेशी र वडा नम्बर 5 को बेत्रावती बजार लगायतका क्षेत्रमा बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको बताउनुभयो। घाइतेको उपचारका लागि नुवाकोटको त्रिशुलीमा आपतकालीन उपचार केन्द्र स्थापना गरी काठमाडौँबाट विशेषज्ञ चिकित्सक सहित खटाइएको छ। तुन्चेमा फिल्ड एम्बुलेन्स सहित मेडिकल टोली पनि खटाइएको छ र हालसम्म करिब 1,000 जनाले स्वास्थ्य सेवा लिइसकेको पनि जनाइएको छ। यता बाढ़ीका कारण रसुवागढ़ीदेखि नुवाकोट को त्रिशुली बटारसम्मको करिब 80 देखि 81 किलोमिटर सड़क खण्डमा ठूलो क्षति पुगेपछि स्थल मार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। पासाङ लामु राजमार्ग अवरूद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन कठिन भइरहेको छ। सड़क मार्ग अवरूद्ध भएपछि नेपाली सेनाले हवाई उद्धारलाई तीव्र बनाएको छ। हिजो साँझसम्म टिमुरे स्याप्रोवेशी धुन्चे र मैलुङ क्षेत्रबाट 119 जना विदेशी नागरिक सहित करिब 700 जनाको उद्धार गरिएको जनाइएको हो।
1: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण धुन्चेमा अलपत्र परेका तीर्थयात्री पर्यटक तथा सर्वसाधारणलाई स्थल मार्गबाट उद्धार गर्न शुरू गरिएको छ। 10 गते आएको बाढ़ीले सड़क तथा यातायात सम्पर्क अवरूद्ध भएपछि धुन्चेमा ठूलो संख्यामा यात्रु अलपत्र परेका थिए। उनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गरी काठमाण्डु उपत्यकासम्म ल्याउने व्यवस्था बागमती प्रदेश सरकारले मिलाएको हो। प्रदेश सरकारका अनुसार धुन्चेबाट यात्रुलाई मोटर मार्फत महावीरसम्म ल्याइनेछ। महावीरबाट करिब 1 घण्टा पैदल हिँडेर चौगटी पुग्ने र त्यहाँबाट पुनः सवारी साधन मार्फत काठमाण्डु ल्याउने व्यवस्था गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरका अनुसार धुन्चेमा रोकिएको यात्रुलाई उद्धार अघि खानाको व्यवस्था समेत गरिएको छ। उहाँका अनुसार धुन्चे तथा चौगटीमा यात्रुका लागि प्रदेश सरकारले नै निशुल्क खानाको व्यवस्था गरेको छ। त्यसै गरी बागमती प्रदेश सरकारले त्रिशुली पारीको क्षेत्रमा अवरूद्ध मध्य पहाड़ी लोकमार्गको मरमत गरी यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ। मध्य पहाड़ी लोकमार्ग सञ्चालनमा आए रसुवा लगायत बाढ़ी प्रभावित क्षेत्रका नागरिकले काठमाण्डु आवत जावतका लागि वैकल्पिक सड़क प्रयोग गर्न सक्ने प्रदेश सरकारको भनाइ छ। यसैबीच काठमाण्डु उपत्यकाको प्रमुख लाइफ लाइन मानिने पृथ्वी राजमार्ग हिजो साँझदेखि सञ्चालनमा आएको छ। रसुवा बाढ़ीपछि अवरूद्ध राजमार्ग अन्तर्गत मलेखु नजिकका पोखरी बागे र गलौदी क्षेत्रमा जमेको लेदो हटाएपछि यातायात सुचारू भएको सड़क विभागले जनाएको छ। यसअघि गल्छी बैरेनी खण्डमा लेदो माटोले सड़क पुरिएपछि यातायात प्रभावित भएको थियो। हिजो साँझ बिहिबारदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सड़क अहिले दुवैतर्फ सञ्चालनमा आएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सीआईएनसँग बताउनुभयो।
4: अत्यावश्यकीय सावधान चलाउने गरी भनेको छौँ अहिलेलाई, अझै पूर्ण चाहिँ किनभने अझै व्यवस्थित तरिकाले भएको छैन, अझै पन्छाउने काम चलिरहेछ। अड्केका र अत्यावश्यकीय सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेको छ, एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा दूषित पानीबाट हुन सक्ने रोगबाट जोगिन सर्वसाधारणले के सावधानी अपनाउनु पर्छ?
5: पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो।
1: बाढ़ी पीड़ितका लागि तीन तहका सरकारको समन्वय आवश्यक लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: प्याजको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा गास्न बास भग्नावशेषमा आफन्तको लास शीर्षकमा विमल खतिवडा र अर्जुन पौडेलले खबर लेख्नु भएको छ। अगिटार, बेत्रावती, भैंसे र धुम्चेका प्रभावित क्षेत्रमा राहत पुग्न सकेको छैन। घर बस्तीमा पुरिएका शवको व्यवस्थापन नहुँदा दुर्गन्ध आउन थालिकाले स्वास्थ्य समस्याको जोखिम थपिएको छ। घरहरू भग्नावशेषमा परिणत भएका छन्। ती घर पुननिर्माण गर्न सकिने अवस्थामा छैनन्। तीन जिल्लामा सड़क सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर शीर्षकको अर्को खबर छ भने भित्रपृष्ठमा जलविद्युत आयोजनामा छैन क्षतिको लेखाजोखा, 934 कर्मचारी अझै सम्पर्कविहीन शीर्षकमा

0: को शव फेला 1924 सम्पर्क विहीन रहेको सरकारी तथ्याङ्क छ भने तीन दिनमा 4,451 को उद्धार भएको छ तर जोखिमपूर्ण क्षेत्रमा फसेकाहरू अझै पनि भोक भोकै उद्धारको पर्खाईमा शीर्षकमा खबर प्रकाशित छ। आफन्तमा बेपत्ता भएका परिवारको छटपटी न आँसु थामिए न आशा मरेको छ शीर्षकको अर्को खबर पनि छ। त्यस्तै तीन दिनपछि आंशिक खुल्यो मुगलिन नारायणघाट नागढुङ्गा सड़क शीर्षकको खबर छ भने भित्री पृष्ठमा 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता शीर्षकको पनि खबर प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा तीन दिन बित्दा पनि छैन क्षतिको आकलन शीर्षकको खबर छ। आफन्त नभेटिँदा तनाव र अत्यास शीर्षकमा पवित्र सुनारले खबर लेख्नु भएको छ। सिन्धुपाल्चोक चौतराकी सुनिया केसी शुक्रबार राष्ट्रिय ट्रमा सेन्टर हातामा घरिघरि आउने एम्बुलेन्सलाई निहाल्नुहुन्थ्यो। एम्बुलेन्समा आफूले खोजेको मान्छे नदेखेपछि अध्यारो मुखमा पढ्नुहुन्थ्यो। प्रहरीले माइकिङबाट सार्वजनिक गर्ने घाइतेको विवरण पनि कान थापेर सुन्नुहुन्थ्यो। विवरण पनि आफन्तको नाम नपरेपछि अध्यारो मुख बनाएर बेन्चमा फेरि बस्नुहुन्थ्यो। खेतीदेखि पशुधनसम्म क्षति, नदी किनारका बस्तीमा सधैँ त्रास, 20 मिनट अघि चेतावनी, क्षणभरमै विनाश शीर्षकका खबरहरू पनि पहिलो पृष्ठमा प्रकाशित छन्।
1: आजको गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा पूर्व सूचनाले जोगियो धेरैको जीवन शीर्षकमा ईश्वर चन्द्र झाले नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ। माइकिङ गर्दा गर्दै त्रिशुली र ढुङ्गे बजार जोड्ने दुईवटा पुल बगायो, केही सेकेण्ड मात्रै पछाडि परेको भए पुलसँगै हामी पनि बग्थ्यौं। सशस्त्र प्रहरी एक नम्बर गुल्म ढुङ्गे बजार विदुर एकका प्रहरी सहायक निरीक्षक रूपेश रायले भन्नुभयो, थोरै मिनटको पूर्व सतर्कताले एउटा नम्बर एक र चारका सयौं जनाले ज्यान जोगाउन पाएको खबरमा उल्लेख रहेको छ। यस्तै हिउँ चोइटी र हिमबाड़ी शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। लाङटाङ लिरूङ हिमालको उत्तरपट्टिको चुचुरो भन्दा केही तलबाट हिउँको ठूलो हिस्सा चोइटिएर झरेपछि उच्च वेगको हिमबाड़ी सिर्जना भएको तथ्य वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ। चीन तथा नेपालका हिम वैज्ञानिकहरूले भू उपग्रह र ड्रोनबाट खिचिएको तस्विरको अध्ययन विश्लेषणपछि हिमालको हिस्सा चोइटिएर लेन्दे खोलाबाट भोटे कोशी हुँदै विनाशकारी हिमबाड़ी नेपाल प्रवेश गरेको ठहर गर्नु भएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी प्रधानमन्त्री तथा मन्त्रीको एक महिनाको तलब उद्धार कोष शीर्षकमा खबर छ भनेदेखि प्रत्येक नागरिकसम्म राज्य पुग्ने छ शीर्षकमा खबर प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाहले देश कठिन घड़ीमा रहेको उल्लेख गर्दै बाढ़ी प्रभावित प्रत्येक नागरिकमा सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी शव दुर्गन्धित हुनबाट रोक्ने सुक्खा बरफको अभाव शीर्षकमा अर्को खबर छ। ड्राई आइस अर्थात सुक्खा बरफको अभावमा चितवनमा संकलन गरिएका शवलाई सुरक्षित राख्न समस्या भएको छ। बढ़दो गर्मी तथा घाम पानीका कारण शव छिटो दुर्गन्धित हुन थालेपछि चिसोमा राख्नुपर्ने अवस्था भए पनि सुक्खा बरफ उपलब्ध हुन नसकेको खबरमा उल्लेख रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले चितवनमा तत्कालका लागि सुक्खा बरफ उपलब्ध हुन नसकेको बताउनु भएको छ। बाढ़ीबाट पत्रकार तथा संचार माध्यम प्रभावित शीर्षक अर्को खबर रहेको छ भने नारायणी नदी किनारमा जान रोक शीर्षकमा अर्को खबर समेत रहेको छ। रसुवामाथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्र बसेका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। बुधबार ताल फुटेर महाविपत्ति आएर जनधनको क्षति भएपछि फेरि पनि ताल फुट्ने सूचना आए लगत्तै नदी छेउ किनारमा नजान र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको हो। बाढ़ी पीड़ितका लागि तीन तहका सरकारको समन्वय आवश्यक शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर समेत छापिएको छ। दोलखाका 54 जना सम्पर्कविहीन, त्यस्तै दोलखा शहरमा दर्जनौ मठ मन्दिर शीर्षकमा अर्को खबर समेत रहेको छ। अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा नेपालमा विपदमा नेपाललाई अन्तर्राष्ट्रिय समुदायको साथ शीर्षकमा राधा खनालले काठमाण्डुबाट लेख्नु भएको खबर छ। भोटेकोशी र रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण सिर्जित गम्भीर संकटमा छिमेकी मुलुकहरूले नेपाललाई बलियो साथ दिएका छन्। विपदको अग्रपंक्तिमा उभिँदै छिमेकी भारतले तीन चरणमा करिब 60 मेट्रिक टन राहत सामग्री पठाउनका साथै पूर्वाधार पुनर्स्थापना, स्वास्थ्य टोली र टनेल रेस्क्यू टीम पठाउने तत्परता देखाएको छ भने अर्को छिमेकी चीन सहित अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरूले समेत उद्धार, राहत र पुननिर्माणमा ऐक्यबद्धता जनाउँदै ठूलो सहयोगको घोषणा गरेको खबरमा उल्लेख रहेको छ। फोटो बोकेर काठमाण्डुका अस्पताल भौतारिँदै आफन्तहरू शीर्षकमा अर्को खबर छ। पालुङ टारका मात्रै 30 जना बेपत्ता रहेको खबरमा उल्लेख रहेको छ।

0: त्यसैगरी सबगृहको क्षमता भन्दा धेरै छ पहिचान गर्न कठिन शीर्षकमा भित्री पृष्ठमा खबर छ। यो खबर सागर घलेले काठमाण्डुबाट लेख्नु भएको हो। भदौ 10 गते रसुवामा आएको बाढ़ीले रसुवा सहित नुवाकोट धादिङ लगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढ़ीमा परेर सयौंको ज्यान गएको छ भने हजारौं घाइते तथा सम्पर्क विहीन छन्। बाढ़ीले बगाएका शव विभिन्न क्षेत्रमा छरिएर भेटिन थालेपछि तिनको पहिचान र व्यवस्थापनमा समेत चुनौती थपिएको खबरमा उल्लेख छ। उद्धारमा 15,000 बढ़ी सुरक्षाकर्मी परिचालन शीर्षकमा अर्को खबर रहेको छ भने 13 जलविद्युतका 936 कर्मचारी प्राविधिक सम्पर्क विहीन शीर्षकमा किरण अधिकारीले काठमाण्डुबाट लेख्नु भएको खबर छ। बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न 13 जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको र सोही घटनामा 936 कर्मचारी प्राविधिक सम्पर्क विहीन रहेको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। चीनमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको क्षय रोग अनुसन्धान र नवप्रवर्धन सम्बन्धी नयाँ विश्वव्यापी सहयोग केन्द्र हिजो स्थापना गरिएको छ। यसले विश्वको सबैभन्दा घातक मध्ये एक संक्रामक रोग टीबी नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा चिनिया विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखिएको हो। यो केन्द्र बेजिङ स्थित चिनिया रोग नियन्त्रण तथा रोकथाम केन्द्रमा औपचारिक रूपमा उद्घाटन समेत गरिएको छ। अमेरिकाले आगामी साता हुने G20 बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्रीले समकक्षीसँगको द्विपक्षीय भेटवार्तामा समेत यस विषयमा दवाब दिनुहुने अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। G20 अर्थमन्त्री र केन्द्रीय बैंकका गवर्नर आगामी सोमबार र मंगलबार उत्तरी क्यालिफोर्नियाको एसिएभीएलमा भेला हुनुहुने बताइएको छ। यस वर्षको पहिलो प्रमुख मन्त्री परिषद बैठकले डिसेम्बरमा फ्लोरिडामा हुने G20 नेताहरूको शिखर सम्मेलनका लागि समेत आधार तयार गर्ने बताइएको छ। यता नेटो सदस्य राष्ट्रको भूभागमा आक्रमण नगर्न अमेरिकाले रूसलाई चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय गुप्तचर निकायका निर्देशकले यसै साता रूसको मस्को भ्रमण गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले रूसलाई यस्तो चेतावनी दिनुभएको हो।
0: साझा खबरमा अब खेल खबर। विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको पुरानो प्रतियोगिता मध्ये एक सबल ज्ञान कार्निभलको 32 संस्करण पर्सीदेखि शुरू हुने भएको छ। ज्ञान कार्निभल सन 1994 शुरू भएको हो। कार्निभल अन्तर्गत बोइज गर्ल्स बास्केटबल र फुटबल हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ज्ञान उदय बाल बाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याङथुम्बाले जानकारी दिनुभयो। नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा प्रवेश गर्नुभएको छ। चीनको सांघाई स्थित अक्टागनमा भएको खेलमा न्यूजील्याण्डका फाइटर कासिप मर्कोडलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। र रसुवाबाट शुरू भएको विनाशकारी बाढ़ीबाट प्रभावित नेपालका नागरिकप्रति क्रिकेट अस्ट्रेलियाले ऐक्यबद्धता व्यक्त गरेको छ। बोर्डले सामाजिक सञ्जाल मार्फत नेपाल र बाढ़ीबाट प्रभावित सबैप्रति आफ्नो विचार र समर्थन रहेको जनाएको छ। क्रिकेट अस्ट्रेलियाले युनिसेफ अस्ट्रेलियाको नेपाल आपतकालीन राहत अभियानमा सहयोग गर्न अपील पनि गरेको छ। उक्त अभियान मार्फत प्रभावित बालबालिकालाई जीवन रक्षक स्वास्थ्य सेवा पोषण र सुरक्षित खानेपानी उपलब्ध गराइँदैछ।
1: बाढ़ीपछि सफा देखिने पानीमै पनि संक्रमणको जोखिम, बच्ने उपाय के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब खानेपानीका मुहान दूषित हुन सक्ने सम्भावनाको प्रसंग। रसुवामा आएको भीषण बाढ़ीपछि विभिन्न जिल्लाका खानेपानीका मुहान दूषित हुन सक्ने भन्दै चिकित्सकहरूले पानी उमालेर मात्रै पिउन आग्रह गरेका छन्। बाढ़ीका कारण नदी तथा खोलामा सब लेदो र फोहोर मिसिएपछि आसपासका खानेपानीका स्रोत प्रदूषित हुन सक्ने चिकित्सकहरूको भनाई छ। यस्तो अवस्थामा सर्वसाधारणले के कस्ता सावधानी अपनाउने, यस विषयमा हामीले वरिष्ठ फिजिसियन डाक्टर रोशन झासँग कुराकानी गरेका छौं।
4: जुन यो बाढीले गर्दाखेरि हाम्रो सातवटा जिल्ला प्रभावित भएको छ, विशेष गरी यो हाम्रो जति पनि पहाड़ी भूभाग छ त्यहाँ चाहिँ खानेपानीको स्रोत नै भनेको खोला नाला नदीहरू नै छन् र त्यहीका पानीहरू त्यहाँका लोकल बासिन्दाहरू खाँदै आएका छन्। सो हामीले के देख्छौं भने अहिले चाहिँ पोस्ट फ्लड बाढी पश्चातको जुन पानीहरूको स्रोत हुन्छ त्यो कन्टामिनेटेड भइसकेका हुन्छ। त्यहाँ चाहिँ धेरै किसिमका यो इन्फेक्सियस डिजिजहरू त्यहाँ रोगका जीवाणुहरू देखा पर्दो रहेछ, किनभने पानीमा ढल मल सबै मिसिएका हुन्छन् र अहिलेको यो जुन बाढी छ त्यो चाहिँ एकदमै ठूलो बाढी थियो, त्यसले गर्दाखेरि त्यहाँ वरिपरिका जति पनि चाहिँ ढल मलहरू थियो त्यो सबै पानीमै मिसिएर आएछन् र अहिले त्यो एरियामा चाहिँ खानेपानीको स्रोतहरू सबै चाहिँ तपाईँको दूषित भएको छ। सो अहिलेको लागि हामीले त्यहाँका बासिन्दा या यहाँबाट उद्धारमा खटिनु भएका हाम्रा साथीभाइहरूलाई हामीले के भन्न चाहन्छौँ भने पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो। त्यहाँको जति पनि बाढीबाट प्रभावित हुनु भएको छ उहाँहरूको धन जन त गयो गयो।
5: जस्तो अहिले बाढी प्रभावित क्षेत्रमा के कस्ता रोगहरू संक्रमण देखिन सक्छन्, त्योबाट बच्नलाई चाहिँ मुख्यतया कसरी सावधानी अपनाउन सकेला?
4: अब हामीले बाँच्नु भएको जति पनि जना छन् उहाँहरूलाई कसरी स्वस्थ बनाएर र उद्धार गर्ने भने त्यतातिर ध्यान दिनुपर्छ। सो अहिले चाहिँ पानीबाट जति पनि किसिमको यो सरुवा रोगहरू हुन्छ त्योबाट उहाँहरूले जोगाउनु पर्छ, जस्तै कि झाडा पखाला लाग्ने भयो, जस्तै कि यो हेपाटाइटिसहरू भयो र यो झाडा पखाला हेपाटाइटिस यिनीहरू भनेको र अरू चाहिँ अब यो लामखुट्टेहरूको प्रकोप पनि बढ्न सक्छ त्यो एरियामा, त्यसले गर्दाखेरि त्यहाँबाट सर्ने रोगहरू पनि बढ्छ, किनभने अब त्यहाँ चाहिँ हाइजिन त्यति राम्रो हुँदैन, सुत्ने आफ्नो ठाउँहरू सबै चाहिँ दूषित भइसकेका छन् त्यहाँका बासिन्दाहरूको। हामीले चाहिँ जुन देख्यौं उहाँहरूले जुन भोग्नु भयो त्यो चाहिँ हृदय विदायक नै छ। सो अहिलेको अवस्थामा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको उहाँहरूको लागि घाँस बाँस र कपासको हामीले जोहो गरिदिनुपर्छ र सँगसँगै खाने पानीको नै हो। सो खाने पानी चाहिँ इमिडिएट हामीले के गर्नुपर्छ भने स्रोतहरूको पहिचान गरेर र त्यो स्रोतको पानी खाने योग्य छ कि छैन हामीले यकिन गरेर मात्रै चाहिँ त्यो पानीको उपयोग गर्ने, यदि छैन भने पानी चाहिँ हामीले जहिले पनि बोइल गरेर फिल्टर गरेर अनि मात्रै सेवन गरौं भनेर जनचेतना चाहिँ फैलाउनु पर्छ। यदि त्यहाँ एरियामा एउटा पनि पानीका सोर्स कन्टामिनेटेड भयो र त्यहाँबाट रोग फैल्यो भने त्यो एउटा महामारीको रूप लिन सक्छ। सो अहिलेको सबभन्दा ठूलो चुनौती नै भनेको त्यो एरियामा कुनै पनि किसिमको स्वास्थ्य सम्बन्धी महामारी फैलिन नदिने हो।
1: वरिष्ठ फिजिसियन डाक्टर रोशन झासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ्न सक्ने, नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह। तेस्रो दिन पनि उद्धारको पर्खाईमा नागरिक, बाढ़ी प्रभावितको उद्धारका लागि 3 तहको समन्वयको अभाव।
1: रसुवाबाढ़ीमा हालसम्म 579 जनाको शव फेला, 1924 जना सम्पर्कविहीन। बेपत्ता आफन्तबारे जानकारी लिन प्राधिकरणको वेबसाइट हेर्न सरकारको आग्रह।
0: दुन्चेमा अलपत्र यात्रुको स्थल मार्गबाट उद्धार शुरू, पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा, रसुवा फेरि सड़क सञ्जालमा जोड़ियो।
1: क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने डब्ल्यूएचओको घोषणा, G20 इरानमाथि दबाव बढ़ाउने अमेरिकी तयारी, नेटोमाथि आक्रमण नगर्न रूसलाई चेतावनी।
0: र रविन्द्र ढाँट रोड टू UFCको फाइनलमा प्रवेश, नेपालको बाढ़ी प्रभावितका लागि अस्ट्रेलिया क्रिकेटद्वारा युनिसेफ मार्फत सहयोगको अपील।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिकामा प्रकाशित कार्टुन लिएका छौं। यो अलि अगाडिको कार्टुन हो, समय सान्दर्भिक नभए पनि आजको साझा खबरमा प्रसारण गर्दैछौ। खासमा यो कार्टुन कांग्रेसका सभापति शेरबहादुर देउवा विदेशबाट फर्किएपछिको र्याली र त्यो उत्सवलाई व्यङ्ग्य गर्न खोजिएको छ। उहाँ सड़कमा गाड़ीको माथि रूपटपबाट बाहिर टाउको निकालेर हात हल्लाउँदै सड़कबाट पार गर्दै पार्टी कार्यालय पुग्नु भएको प्रसंगलाई यहाँ देखाउन खोजिएको छ। र यतातिर पूर्व राजा जस्ता देखिने एकजना व्यक्ति टुसुक्क बस्नु भएको छ, र अगाडि टेलिभिजनमा देउबा जस्ता देखिने व्यक्तिले हात हल्लाउँदै गाड़ीमा गइरहेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, ठिक भन्नुभयो, मैले पनि यस्तै ठाउँबाट टाउको निकाल्या थिए, सकिन।
0: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
2: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने? म त अलमलमै परे, के गर्ने होला?
3: सानो कुनामा पनि के को पिर गरेको ढुमस
2: खर्काजी पनि के कुरा गर्नुहुन्छ? राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न यसो केही उपाय दिनु पर्यो।
3: बुद्ध डिजिटल छँदै छ नि, झिके खोला होला कि कपलेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
1: हाम्रा सेवाहरू प्रमाण पत्र सम्मान पत्र खादा ब्याच मायाको चिनो भिजिटिङ कार्ड फोटो प्रिन्ट फोटो फ्रेम विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो बेसीसहर नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्सुङ। सम्पर्क नम्बर 98560 46 467।
4: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
5: अर्जुन
6: यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो फुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
7: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ, साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
8: प्रोपाइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665520903 मोबाइल नम्बर 98461 80025।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: The website www.sautarilive.com हाम्रो पात्रीय रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। सुरुमा मुख्य खबरका शीर्षकहरू। बाढी गएको 70 घण्टा कटिसक्दा पनि लमजुङका 10 जना अझै सम्पर्कविहीन, 14 जना श्रमिकको भने हेलिकप्टर मार्फत सकुशल उद्धार। रसुवाको भुटेको सिन्धीमा आएको बाढीबाट प्रभावितको राहत उद्धार तथा पुनस्थापनाका लागि लमजुङबाट सहयोग जुट्ने क्रम बढ़्यो। मित्र राष्ट्रबाट घोषणा भएको रकम बाहेक सरकारी विपद कोषमा झण्डै 2 अर्ब रूपियाँ संकलन, बचत रकम 4.90 अर्ब नाग्यो। गण्डकी सरकारले विपद प्रभावित नागरिकको उद्धार खोजी तथा राहतका लागि 4 करोड़ सहयोग उपलब्ध गराउने, मानवीय क्षति हुन नदिनुलाई प्राथमिकतामा राख्न आग्रह। र लमजुङमा 20 वर्ष मुनिका 71 जना किशोरीले प्रयोग गरे आकस्मिक गर्भ निरोधक, सबैभन्दा धेरै सुन्दर बजारमा।
1: यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
0: समाचार अब विस्तारमा। रसुवा भोटेको सीमा आएको विनाशकारी बाढी गएको 70 घण्टा कटिसक्दा पनि लमजुङका 10 जना अझै सम्पर्कविहीन छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब परीक्षक डीएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार कार्यालयमा हालसम्म सम्पर्कविहीन नागरिकहरू भेटिएको बारे कुनै सूचना प्राप्त भएको छैन। सम्पर्कविहीन हुनेमा रायनास नगरपालिका 9 का 36 वर्षीय राजन थापा, रायनास 6 की 26 वर्षीय अनुष्का पाण्डे चिलवाल र उहाँका 2 वर्षीय छोरा आयुष चिलवाल छन्। त्यस्तै मर्स्याङदी गाउँपालिका 9 का 36 वर्षीय युवराज भण्डारी, दोर्ती गाउँपालिका 6 का 35 वर्षीय राजकुमार तामाङ, मर्स्याङदी 3 की 34 वर्षीय रमिला भण्डारी, बेसी शहर 11 की 43 वर्षीय राधिका घर्ती, सोहिओडाका 45 वर्षीय झपट बहादुर घर्ती र 29 वर्षीय कुमार परियार तथा बेसी शहर 1 का 35 वर्षीय सुगम सिलवाल सम्पर्कविहीन छन्। सम्पर्कविहीन नागरिकहरूको खोजी तथा उद्धारलाई तीव्र बनाउन परिवार तथा आफन्तजनले सम्बन्धित निकायसँग आग्रह गरेका छन्। लमजुङका सांसद धर्मराज केसी सहितको टोलीले गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पुगेर सम्पर्कविहीन लमजुङवासीको खोजी तथा उद्धारका लागि ध्यानाकर्षण गराएका छन्। बाढीपछि आफ्ना नागरिक सम्पर्कविहीन भएपछि लमजुङमा परिवार तथा आफन्तजन चिन्तित छन्। उनीहरूको सकुशल खोजी तथा उद्धारलाई अहिलेको प्रमुख प्राथमिकता बनाउन आग्रह गरिएको छ। सम्पर्कविहीन व्यक्तिहरूबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित परिवार वा नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराउन अनुरोध गरिएको छ। यसैबीच रसुवाको मैलुङमा बाढीका कारण फँसेका लमजुङका 14 जना श्रमिकको हेलिकप्टर मार्फत सकुशल उद्धार गरिएको छ। बेसी शहर नगरपालिका 11 चिती बुढी गुवा घर भई हाल रसुवा मैलुङ स्थित 216 मेगावाट क्षमताको त्रिशुली जलविद्युत आयोजनामा कार्यरत उनीहरूलाई शुक्रबार र बिहीबारको निरन्तर प्रयासपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको स्थानीय भोला शर्माले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको हो। उद्धारपछि उनीहरूलाई नेपाली सेनाको त्रिशुली ब्यारेक स्थित अस्थायी उद्धार केन्द्रमा राखिएको छ। उद्धारका लागि गृह मन्त्रालय तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग निरन्तर समन्वय तथा अनुरोध गरिएको थियो। अथक प्रयासपछि सबै 14 जनाको सकुशल उद्धार सम्भव भएको बताइएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि लमजुङबाट सहयोग जुट्ने क्रम बढ़ेको छ। बाढ़ी तथा पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि लमजुङमा जन्मिएर विभिन्न स्थानमा बसोबास गर्दै आएका व्यक्ति तथा संस्थाहरूले आर्थिक सहयोग गर्न थालेका हुन्। बाढ़ीपछि सृजित संकटको घड़ीमा विदेशमा रहेका प्रवासी नेपालीहरूले ठूलो सहयोगको हात अघि बढ़ाएका छन्। यसै क्रममा लमजुङको बेसी शहर नगरपालिका 10 साल डाँडा स्थायी घर भई हाल चितौनको भरतपुर महानगरपालिका 21 पार्वतीपुरमा बसाई सराई गरेका र वैदेशिक रोजगार तथा कामकाजको सिलसिलामा माल्टामा रहनुभएका समाजसेवी दम्पत्ति सुभाष भण्डारी र पुष्पा आर्यालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद रू 5,00,000 रूपियाँ सहयोग गर्नुभएको छ। भण्डारी दम्पत्ति हाल माल्टामा कार्यरत हुनुहुन्छ। लमजुङको कोलासुथार गाउँपालिका 4 भुजुङ स्थायी घर भई हाल हङकङमा बस्दै आउनुभएका समाजसेवी ग्यारी गुरूङले पनि भोटेकोशी बाढ़ी पीड़ितका लागि 1,00,000 रूपियाँ सहयोग गर्नुभएको छ। त्यसैपछि शहर नगरपालिका 2 भकुण्डेका विष्णुलाल श्रेष्ठले बाढ़ी पीड़ितका लागि 1,11,111 रूपियाँ सहयोग गर्नुभएको छ। लमजुङको सुन्दर बजार नगरपालिका 1 कुन्छा पुर्ख्यौली घर भई हाल चितौनको भरतपुरमा बसोबास गर्दै आउनुभएका अर्जुन बहादुर गौलीले पनि बाढ़ीबाट प्रभावित नागरिकका लागि 50,555 रूपियाँ सहयोग गर्नुभएको छ। यसै गरी मर्स्याङ्गी गाउँपालिका 4 स्याङ्गे घर भई हाल अमेरिकामा रहनुभएका समाजसेवी नरबहादुर गुरूङले भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित भएकाहरूका लागि 50,000 रूपियाँ सहयोग गर्नुभएको छ। बेसी शहर नगरपालिका 7 सातविस्थित भूपू सैनिक आवासीय माविका शिक्षकहरूले समेत बाढ़ी तथा पहिरो पीड़ितका लागि सामूहिक रूपमा 78,000 रूपियाँ सहयोग गरेका छन्। त्यस्तै बेसी शहर नगरपालिका 2 रानी कुवा मूलपानी स्वारा माइती भएकी सरिता घिमिरे र उहाँका श्रीमान सुदन रेग्मीले भोटेकोशी बाढ़ी पहिरोका लागि 1,00,000 रूपियाँ सहयोग गर्नुभएको छ। विभिन्न व्यक्ति तथा समूहबाट प्राप्त सहयोगले विपदमा परेका नागरिकप्रति लमजुङवासी तथा जिल्लासँग जोड़िएका नेपालीहरूको मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई प्रतिविम्बित गरेको छ। देश तथा विदेशमा रहेका लमजुङेहरूले आफ्नो व्यक्तिगत तथा पारिवारिक दायित्वसँगै विपदमा परेका नागरिकको सहयोगका लागि हातेमालो गर्न थालेका हुन्। भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको तत्काल राहतसँगै उद्धार र पुनर्स्थापनाका लागि आर्थिक स्रोत आवश्यक भइरहेको बेला लमजुङबाट क्रमशः सहयोग जुट्न थालेको हो। भोटेकोशी बाढ़ी पीड़ितका लागि थप व्यक्ति तथा संस्थाबाट सहयोग जुट्ने अपेक्षा गरिएको छ। गण्डकी प्रदेश सरकारले रसुवा सहित विभिन्न जिल्लामा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 4 करोड़ रूपियाँ प्रदान गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले शुक्रबार विपद प्रभावितको उद्धार उपचार राहत तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग र समन्वय गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले अपील जारी गरी बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारको तर्फबाट सहयोग रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो। रसुवामा आएको बाढ़ीबाट गण्डकीका विभिन्न जिल्लाका साथै धार्मिक तथा अन्य यात्राको क्रममा त्यहाँ पुगेका स्वदेशी तथा विदेशी नागरिक समेत प्रभावित भएको प्रदेश सरकारले जनाएको छ। केही नागरिक परिवार तथा आफन्तको सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको भन्दै प्रदेश सरकारले उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वय गरिरहेको अपीलमा उल्लेख गरिएको छ। सम्पर्कविहीन नागरिकको खोजी भेटिएका शवको उचित व्यवस्थापन तथा उद्धार कार्यलाई तीव्र बनाउन प्रदेश सरकारले आफ्नो तर्फबाट समन्वय गरिरहेको उहाँले बताउनुभयो। जोखिममा रहेका नागरिकको उद्धार घाइतेको उपचार तथा प्रभावित र आश्रयविहीनका लागि सुरक्षित आश्रय खानपान र आवश्यक राहतको व्यवस्था गर्न सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालित हुन मुख्यमन्त्री पाण्डेले आग्रह गर्नुभएको छ। रसुवा नुवाकोट धादिङ गोरखा चितौन नलपुर लगायतको क्षेत्रमा आएको बाढ़ी कुनै एक जिल्ला वा क्षेत्रको मात्र नभई सम्पूर्ण नेपालीको साझा चुनौती भएको उहाँले बताउनु भएको छ। उहाँले बाढ़ी प्रभावितको शीघ्र उद्धार, सम्पर्कविहीनको सफल खोजी, घाइतेको प्रभावकारी उपचार तथा थप मानवीय क्षति हुन नदिनुलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार दिउँसोदेखि बिहिबार राति 12 बजेसम्म 1 अर्ब 91 करोड़ रूपियाँ भन्दा धेरै सहयोग जुटेको हो। दाताहरूले 10 वटा वाणिज्य बैंकमा रहेको खातामा रकम जम्मा गरेका हुन्। यो सहायतामा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम भने समावेश गरिएको छैन। बुधबार बिहान भोटेकुसी नदीमा भीषण बाढ़ी आएर ठूलो जनधनको क्षति भएपछि सरकारले मन्त्री परिषद बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा सर्वसाधारणदेखि संस्थाहरूले सहयोग जम्मा गर्न थालेका थिए। यससँगै कोषमा बचत रकम 4 अर्ब 9 करोड़ 11 लाख 60 हजार पुगेको छ। यसअघि कोषमा 2 अर्ब 27 करोड़ 25 लाख 9 हजार 759 रूपियाँ बचत थियो। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा पालो भएको छ छोटो व्यापारिक विश्रामको।
2: अर्जुन यार, मिठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: नमस्ते थकाली किचन एन्ड बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
4: प्रोपाइटर टेकजङ गुरु। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्च, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: किन हाँस्या नि बुढा, तुलाई फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
0: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841 32 004 र 9111 20 981।
3: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमै सम्पर्क गरौँ।
2: बेसी सहरबाट चार धाम तीर्थयात्रा जाऊ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
0: हजुर, तपाईँकै सुन्दर सहर बेसी सहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
2: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
4: जाने स्थानहरू बेसी सहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौली लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खाना व्यवस्था पनि रहेको छ।
0: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
2: सम्पर्क मुन्ना गुप्त, गुप्त मिठाई पसल, बेसी सहर नगरपालिका 8, 13, फिल्म हल चोक, लमजुङ।
0: सम्पर्क फोन नम्बर 9841 28 317, 9841 93 152 र 9814 26 62 73।
5: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवर, मोबाइल नम्बर 9841 21 175।

0: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारा 91.4 मेगाहर्ज।
1: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। भोटेकोशी र त्रिशुली नदीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 579 पुगेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, गोरखामा 46, नवलपरासी पूर्वमा 154, नवलपरासी पश्चिममा 27, तनहुमा 30 र चितौनमा 233 जनाको शव फेला परेको हो। हालसम्म 129 विदेशी नागरिक सहित 4451 जनाको उद्धार गरिएको छ। त्यसमध्ये जलविद्युत सुरुङबाट 191 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। त्यसैले बाढ़ीमा परेर 1924 जना सम्पर्कविहीन छन्। नेपाल प्रहरीका 27, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 15 जना सम्पर्कविहीन छन्। 517 जना विदेशी नागरिक पनि सम्पर्कमा छैनन्। 95 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारका लागि 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। आज पनि खोज उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिइने सरकारले जनाएको छ। लमजुङमा 20 वर्ष उमेर नपुगेका किशोरीले परिवार नियोजनका अस्थायी तथा दीर्घकालीन साधन प्रयोग गर्ने गरेको पाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 82-83 जिल्लाका 75 जना किशोरीले डिपो, पिल्स, आईओसीडी र इम्प्लान्ट प्रयोग गरेका छन्। तीमध्ये 56 जनाले डिपो र पिल्स प्रयोग गरेका छन्। डिपो प्रयोग गर्ने किशोरीको संख्या सबैभन्दा धेरै दोर्दी गाउँपालिकामा 13 जना रहेको छ। बेसे शहरमा 9, सुन्दरबजारमा 8, मर्स्याङदीमा 5, मध्य नेपालमा 4 तथा रायनाथ र दूधपोखरीमा 3-3 जनाले डिपो प्रयोग गरेका छन्। पिल्स प्रयोग गर्ने किशोरी मध्ये बेसी शहरका 5 जना, दोर्दी र मर्स्याङदीका 2-2 जना तथा रायनाथ र मध्य नेपालका 1-1 जना छन्। सुन्दरबजार, कोलासोत्थर र दूधपोखरीमा पिल्स प्रयोग गर्नेको संख्या शून्य छ। पछिल्लो वर्ष अस्थायी साधन प्रयोग गर्ने किशोरीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। आर्थिक वर्ष 81-82 94 जना र 80-81 82 जना किशोरीले डिपो तथा पिल्स प्रयोग गरेका थिए। त्यस्तै आर्थिक वर्ष 82-83 3 जनाले आईओसीडी र 16 जनाले इम्प्लान्ट प्रयोग गरेका छन्। अघिल्लो आर्थिक वर्षमा आईओसीडी र इम्प्लान्ट प्रयोग गर्ने किशोरीको संख्या 11 जना तथा 80-81 29 जना थियो। यसैबीच 20 वर्ष मुनिका किशोरीले आकस्मिक गर्भ निरोधक चक्की प्रयोग गर्ने क्रम समेत देखिएको छ। आर्थिक वर्ष 2082-83 71 जना किशोरीले यस्तो चक्की प्रयोग गरेका छन्। यो संख्या 81-82 702 जना र 80-81 558 जना थियो। पछिल्लो वर्ष आकस्मिक गर्भ निरोधक चक्की प्रयोग गर्नेमा सुन्दर बजारका 68, मर्स्याङदीका 3, दोर्दीका 2 र रायनासका 1 जना छन्। बेसी शहर, मध्य नेपाल, कोलासोथर र दूधपोखरीमा भने संख्या शून्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका जनस्वास्थ्य निरीक्षक दीपक बोमजमले जानकारी दिनुभयो। नेपाली एमएमए फाइटर रविन्द्र ढाँट बझाङका बागले रोड टू यूएफसीको 5 सिजन अन्तर्गत वान्टम वेट सेमी फाइनलमा शानदार जित निकाल्दै फाइनलमा स्थान बनाउनु भएको छ। चीनको संघाईमा शुक्रबार भएको सेमी फाइनलमा ढाँटले न्यूजील्याण्डका अपराजित फाइटर कासिब मोजाकलाई स्प्लिट डिसिजनमा पराजित गर्नुभएको हो। 3 राउण्डको प्रतिस्पर्धामा 2 निर्णायकले ढाँटको पक्षमा 29-28 अंक दिएका भने एक निर्णायकले मोडाकको पछिमा 29-28 अंक दिएका थिए। यसअघि ढाटले रोड टू यूएससीको क्वार्टर फाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टो जोनलाई दोस्रो राउण्डमै टिकिओमा मार्फत पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेका थिए। त्यसँगै उनी रोड टू यूएफसीमा जित निकाल्ने पहिलो नेपाली फाइटर बनेका थिए। सेमी फाइनलमा ढाँटको सामना गरेको मडाक यसअघि 8-0 पराजित व्यावसायिक रेकर्ड सहित प्रतियोगितामा आउनु भएको थियो। ढाँट भने 10-1 रेकर्ड सहित अक्टागनमा उत्रनु भएको थियो। अब ढाँटले बान्टम वेट फाइनलमा जापानका यो ताजिमासँग प्रतिस्पर्धा गर्नुहुनेछ। ताजिमाले अर्को सेमी फाइनलमा भारतका सुंगरेन कोरेनलाई पराजित गर्दै फाइनलको यात्रा तय गर्नुभएको हो। फाइनल जितेमा रविन्द्र ढाँटसँग यूएफसीको मुख्य मंचमा पुग्ने ऐतिहासिक अवसर हुनेछ। गैराती सिन्धुपाल्चोक सहित आसपासको क्षेत्र तथा गण्डकी प्रदेशको कास्की पर्वत लगायतको जिल्लामा वर्षा भएको छ। ती क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको दुवाचौरमा 34 मिलिमिटर वर्षा मापन गरिएको छ। हाल गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती आसपासको क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। त्यस्तै आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका धेरै ठाउँमा तथा मध्य प्रदेश साथै कोशी प्रदेशको तराई भागका केही ठाउँमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भागको एक दुई स्थानमा ठूलो पानी पर्न सक्ने अनुमान रहेकोले सावधानी अपनाउन मौसमविदको आग्रह छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बाढ़ी गएको 70 घण्टा कटिसक्दा पनि लमजुङका 10 जना अझै सम्पर्क विहीन, 14 जना श्रमिकको भनी हेलिकप्टर मार्फत सकुशल उद्धार। रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितको राहत उद्धार तथा पुनस्थापनाका लागि लमजुङबाट सहयोग जुट्ने क्रम बढ़्यो। मित्र राष्ट्रबाट घोषणा भएको रकम बाहेक सरकारी विपद कोषमा झण्डै 2 अर्ब रूपियाँ संकलन, बचत रकम 4.9 अर्ब नाख्यो। गण्डकी सरकारले विपद प्रभावित नागरिकको उद्धार तथा खोजी र राहतका लागि 4 करोड़ सहयोग उपलब्ध गराउने। र लमजुङमा 20 वर्ष मुनिका 71 जना किशोरीले प्रयोग गरे आकस्मिक गर्भ निरोधकका चक्की, सबैभन्दा धेरै सुन्दर बजारमा। अब सही नै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी प्रमोद अधिकारीलाई धन्यवाद दिँदै समाचार कक्षीबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz सुन्दै गर्नुहोस्। नमस्कार।
0: कान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4।
2: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
2: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल, बेची सहर नगरपालिका 8, भीमसेनी स्थान, लमजुङ। प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।

0: तर दुखे कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै पाइएन
1: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरू
0: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: दाई पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे
4: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजानी गरी फर्किए पनि बहिनी
3: अब के गर्नुहुन्छ त दाई
4: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
3: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे यसको कुरा यादै भएन
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामे लम्जुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 9856045401 र 9826173799
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु
2: 1737799
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ

0: रोग छाती को दाग आदि को सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारी का लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: आफ्नो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोभाइडर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665204535, 0665204575, मोबाइल नम्बर 9856045।

0: बुढा ए बुढा, यस पालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहरनगरपालिका आठसेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका आठसेरा लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319789।
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका आठसेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
4: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
3: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
4: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
3: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
4: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: हेड सर, टाढैको साइत हो कि कसो हो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
4: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
5: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
4: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
5: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
4: ल त, म पनि त्यतै जाने भएँ।
6: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउरीबार, लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
7: सम्पर्क मोबाइल नम्बर 98-560-45-141 र 98-630-52-615।
8: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
9: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
10: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
11: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
10: ए हो र, के पाइन्छ?
11: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।

0: किन हाँस्या हो नि बुढा तुलाई फर्किने गरी तालबारा डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलाई फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराईमै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
0: तालबाराही डेन्टल केयर सेन्टर प्रणाली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
2: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
3: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
2: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
3: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
4: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
0: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
3: सम्पर्क फोन नम्बर 9816685520 9806066162 र 0665231381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ
5: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
0: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
5: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
0: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
1: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ
0: सम्पर्क नम्बर 9842618202 र 9840319789
1: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ
0: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
2: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
3: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
2: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
3: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
4: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
0: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी सुनसरी चूरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमल सुवर्णकार।
3: सम्पर्क फोन नम्बर 98165852020, 98066662162 र 0665213181। दीपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लमजुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार।

0: मिलन्सो। सम्पर्क नम्बर 0635902900, मोबाइल नम्बर 9856602900।
1: बाबु,
2: ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
2: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोपाइटर बमबहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
6: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
4: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
4: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
7: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
8: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
7: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
8: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
7: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
8: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्टमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
7: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
8: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
9: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
4: प्रोपाइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढा थोकी ब्रदर सप्लायर्स सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमसुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863526015।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौ।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
9: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
8: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
9: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्नु भएको छ।
8: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
9: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
8: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204335, 0665204375, मोबाइल नम्बर 9855445735।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845424264 र 9847609015।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: ओहो
1: हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जानु भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
4: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
5: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
4: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
5: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98-460-98-911।
6: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
7: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
6: अब के गर्नुहुन्छ त दाई?
7: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
6: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामी, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98-560-45401 र 98-261-73-7799।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दा स्लाइस खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता कम्प

0: जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झिङ्गेखोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 98560 46257 र 98400067787।
2: ए दिदी बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
3: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
2: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे।
3: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
2: ल त म पनि त्यतै जाने भए।
4: बुढा थोकी ब्रदर्स सप्लायर सिउरी बारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरी बार लमसुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
5: सम्पर्क मोबाइल नम्बर 98560 45141 र 98636 52615।
6: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउँडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
7: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
9: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन स्योर गरौं।
9: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
9: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेचीसहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
9: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560 60209।
10: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
11: पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
10: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
11: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यस्तै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
10: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
11: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
10: जय बुद्ध ज्वेलरी बेसीसहर नगरपालिका 7 कृषि विकास बैंक नजिकै। प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204535, 0665204575, मोबाइल नम्बर 98560 45735।

0: छोरा चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, देशी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
4: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98175040।
6: ओहो, हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
7: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
6: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
8: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665202727, मोबाइल नम्बर 98462949129 र 98461052091।
9: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
10: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
9: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
10: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: दाई पैसा त चन्नै कमाएर ल्याउने भयो क्यारे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरानु, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा ड्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 98462 र 98403 1990।
3: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ।
5: नोट: सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
0: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
6: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
0: चिन्तै नगर्नुहोस् न बुढा, बिच सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
5: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98168580520, 98066662 र 06651381। दिपा सुन चाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
8: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुन चाँदी पसल बेची शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680025।
6: ओहो हेडसन, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
7: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
6: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
8: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
9: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841252091।
10: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
11: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
10: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
11: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोप्राइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9840698911।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: দুঃখে, কে টাউকো দুখনি, কে পেট দুখনি, কে দুখ্যাও দুখ্যাও, ঝন এই বেলা পখালা লাগে হইরান, হইন কাহ জানি হলা, কি করনি কি নগরনি, তৈলেই বিরামী ভয়ের কেই মেলো মেসে থাকি।
1: বুয়া চির নগলোস, ঘটতেই সুভাষ মেডিকো ফার্মামা গই আলম, এই বেশি সরকো সেরা চোখ দেখি কার কার জানে বাদো সানি তিন জাম বরু।
0: হুঞ্ছ বুয়ারি লো গই আলম সারে গারো বুয়া।
1: সুভাষ মেডিকো ফার্মা বেচিসহর নগরপালিকা আট সেরা
2: यहाँ অনুভবী স্বাস্থ্য কর্মী দ্বারা স্বাস্থ্য পরীক্ষণ গর্নুকা সাথেই উচিত পরামর্শ দিইন্ছ। সবাই খালে ঔষধিমা বিশেষ ছুটকো ব্যবস্থা ছ। প্রোপাইটার সুভাষ দনাই, সম্পর্ক মোবাইল নম্বর 9845664093।
3: দায় পয়সা তো তন্নে কমায়ের লেউনে ভয় ক্যারে,
4: বিদেশ না পয়সা রুখ মা ফলনে হর, অব মত বিদেশ নজানি করি ফর্কিয়ে পনি পারনি,
3: অব কি গর্নু হুন্ছ তো দাই,
4: কাম তো কতি কতি নি, জাঙ্গার হুনু পরে নি বইনি জাঙ্গার, हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायसबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु, दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ, पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
3: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथेँ, यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसीसहर नगरपालिका 8 सेरा ओरालु लम्जो प्रोपाइटर शरद बराल, सम्पर्क नम्बर 9856045401 र 9826173799।
3: ए मास्टर साहब, कतै हिँड्नु भएको, एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
5: ल ल आए बहिनी, किन होला?
3: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
5: चिन्तै नगर न बहिनी, भर्खर मात्रै टिम्रे हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द सप्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
3: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिसहर नगरपालिका 8 झिङ्गेखोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 9856046257 र 9840067787।
6: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
7: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
6: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
7: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
6: ल त, म पनि त्यतै जाने भएँ।
8: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ, प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
9: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863252615।
10: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
11: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 06651381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौ
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 06659299 मोबाइल नम्बर 98560602
6: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
7: पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
6: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
7: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ
6: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
7: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ
6: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका 7 कृषि विकास बैंक नजिकै प्रोपाइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 06652405 06552475 मोबाइल नम्बर 98565475

0: छोरा, चाडपर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845644264 र 9847607915।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्द सप्लाइज खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिसहर नगरपालिका 8, झिङ्गे खोला, पुल्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भएँ।
5: बुढाथोकी ब्रदर्स सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडीबार लमसुङ। प्रोपाइटर हरिकृष्ण बुढाथोकी।
6: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863052615।
7: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
9: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
10: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
9: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबेस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
9: सिबिस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा लमसुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9846618202 र 9840319799।
9: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा।
2: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
11: अहिले बिहानको 11 बज्यो।

हजुर नमस्कार नमस्कार नमस्कार रेडियो चौतारी 91.4 MHz प्रस्तुति चौतारी टक टाइमको पर्खाइमा बस्नुभएको श्रोताबिनहरू सदाका दिन चाहिँ आज पनि म भगवती उपस्थित भएको छु र प्राविधिक कक्षाबाट साथ दिइरहनु भएको छ प्रमोदले. श्रोता मित्रहरू कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665211183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ. आज पनि हामी शनिबार बसाईमा छौ. शनिबार बसाईमा भने श्रोताबिनहरू हजुरहरूले आफ्नै आवाजमा आधुनिक गीत गाएर सुनाउन सक्नुहुनेछ. गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ यदि फुर्सदको समयमा हुनुहुन्छ. हामीलाई सुनिरहनु भएको छ भने कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ. मिठा मिठा कुराकानीको साथमा उपस्थित हुन सक्नुहुनेछ. सँगसँगै आफ्नो साथी इष्टमित्र आफन्तहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ. तपाईँको साथी इष्टमित्रहरू कतै जानुहुन्छ भने फोनै मार्फत शुभकामना पनि भन्न सक्नुहुनेछ. जन्मदिन परेको छ भने पनि शुभ जन्मदिनको शुभकामना पनि दिन सक्नुहुनेछ. श्रोताबिनहरू यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ. 0665211183 कल सम्पर्क गर्न सक्नुहुनेछ. श्रोताबिनहरू हजुरहरूको मनमा खुदुली भइरहेको होला हिजोको लक्की कलरको भन्नुभयो भनेर. तपाईँहरूले फोन गरेर आज पनि लक्की कलर भन्न सक्नुहुनेछ र ग्रिनफिल्ड झोलमामाबाट झोलमामा प्रदान गरिएको छ. सँगसँगै बुद्ध डिजिटलबाट प्रत्येक महिनाको एकचोटि एकजनालाई लक्की कलरलाई आकर्षक फोटो फ्रेमिङ गरी फोटो फ्रेम तयारीमा. श्रोताबिनहरू यदि फुर्सदको समयमा हुनुहुन्छ भने कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ. 0665211183 कल गर्न सक्नुहुनेछ. एकदमै गर्मी महिना चलिरहेको छ. श्रोता मित्रहरू पानी प्रशस्त मात्रामा पिएर बस्नुहोला, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला. यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीलाई सुनिरहनु भएको छ भने कल गर्न सक्नुहुनेछ. मैले पटक पटक भनिरहेको छु हाम्रो टेलिफोन नम्बर रहेको छ 0665211183 कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ. मिठा मिठा कुराकानी गर्न सक्नुहुनेछ. श्रोता

दिनहरू यदि फुर्सदमा हुनुहुन्छ भने कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। श्रोता मित्रहरू यदि फुर्सदमा हुनुहुन्छ भने जोडिन सक्नुहुनेछ हामीसँग 0665211183 मा आउन सक्नुहुनेछ। अहिलेलाई पनि साङ्गीतिक खुसी लिइराख्न चाहन्छु।

0: गोप्य कुरा तिम्रोमा छ हाम्रो पनि छ म तिमीलाई लिन आएको जान्छु नि है
1: हजुर यो सुमधुर सांगीतिक कोसलीपछि पुनः स्वागत छ श्रोता मित्रको समयमा हुनुहुन्छ भने हामीसँग कल गरेर जोडिन सक्नुहुनेछ यति बेला भने कोही साथी कल लाइनमा आइसक्नु भएको छ उहाँलाई स्वागत गर्न चाहन्छु हेलो नमस्ते
2: नमस्ते
1: हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: राजकुमार गुरु
1: राजकुमार बोल्नु भएको छ बेसी सहरबाट है
2: हजुर
1: के छ खबर राजकुमार जी
2: ठिकै छ
1: ठिकै छ खाना खानुभयो
2: हजुर खाना खाइसक्यो
1: कार्यक्रम सुन्दै हुनुहुन्छ कि नाइ
2: कार्यक्रम
1: सुन्दै हुनुहुन्छ है हुन्छ ठिकै छ विषय वस्तुतिर लागौ आज भने हाम्रो आधुनिक गीत गाउने दिन हो कुन चाहिँ गीत गाउन चाहनुहुन्छ सुरु गर्नु होला है त हुन्छ सुरु गर्नु
2: चरीले त छाडेर गई गयो सम्झना चाहिँ

0: સમજાના સૈધાલી મહી રહી રહ્યું, સમજાના સૈધાલી મહી રહી રહ્યું. ધન્યવાદ.
1: કેટલી ગાઉનુહુન્છ?
0: હાજર, મ એકદમ છોટો ગાઉછું.
1: આ સુનસ નિકૈ મીઠો આવાજમાં એકદમે રામરો ગીત ગાએર સુનાઈદિન ભયો. हजुरलाई धेरै धेरै धन्यवाद. आगामी दिनमा पनि सम्झिँदै गर्नुहोला, कार्यक्रमलाई नबिर्सनु होला. एकैछिनपछि हामी एउटा गीत बजाउँछौ. को कसलाई सम्झन चाहनुहुन्छ?
0: रेडियो चौतारी सुनेर बस्नुहुने सम्पूर्ण श्रोता दर्शकहरूलाई सबैलाई मेरो राजकुमार गुरुङको धन्यवाद चाहन्छु है त. मेरो
1: हस् हुन्छ, अहिलेलाई पनि छुटौँ है त.
0: हस् धन्यवाद.
1: हस् हुन्छ, नमस्ते, बाबाई. हजुर, उहाँ हुनुहुन्थ्यो राजकुमार हुनुहुन्थ्यो बेसी सहरबाट. श्रोता मित्र, अब भने तपाईँको पालो आइसकेको छ. सुन्ने छ छुट्टी पाँच एकै राशिमा कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ. यदि फुर्सदको समयमा हुनुहुन्छ भने कल गर्नुहोला, रमाइलो कुराकानीको साथमा उपस्थित हुन सक्नुहुनेछ श्रोताबिनहरू. अहिलेलाई भने साङ्गीतिक कोसेलीतर्फ लागौं.

0: फुर्सद लिएपछि पुनः स्वागत छ श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665-1183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। आज भने हामी शनिबार व्यवसायमा छौ। शनिबार व्यवसायमा भने तपाईँले आफ्नै आवाजमा आफ्नै मनपर्ने आधुनिक गीत गाएर सुनाउन सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। श्रोताबिनहरू यदि फुर्सदमा हुनुहुन्छ भने कल गरिहाल्नुहोस्। रमाइलो कुराकानीको साथमा हामी जोडिने नै छौं। श्रोताबिनहरू यदि तपाईँहरूले हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने फेसबुक पेजमा पनि कमेन्ट गर्न सक्नुहुनेछ। www.chautarilab.com पनि कमेन्ट गरेर सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदमा हुनुहुन्छ भने कल पनि गरेर हामीसँग जोडिन प्रत्यक्ष प्रसारणमा जोडिन सक्नुहुनेछ। श्रोताबिनहरू 0665-1183 कल गर्न सक्नुहुनेछ, हामीसँग जोडिन सक्नुहुनेछ। आज पनि हामी शनिबार व्यवसायमा छौ। शनिबार व्यवसायमा भने हजुरहरूले आफ्नै आवाजमा आधुनिक गीत गाएर सुनाउन सक्नुहुनेछ। यदि आधुनिक गीत गाएर सुनाउन चाहनुहुन्छ भने आउनुहोस् हामीसँग जोडिनुहोस्। 0665-1183 डायल गरिहाल्नुहोस्। हामी जोडिनेछौ र मिठा मिठा कुरा पनि गर्नेछौ। श्रोताबिनहरू तपाईँको साथीहरूको जन्मदिन परेको छ भने आज पनि शुभ जन्मदिनको शुभकामना पनि व्यक्त गर्न सक्नुहुनेछ। प्रत्येक दिन शुभकामना पनि व्यक्त गर्न सक्नुहुनेछ। तपाईँको इष्टमित्र आफन्तहरूलाई पनि सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। र हाम्रो यस रेडियो चौतारीको कल टाइममा फोन गर्नुहुने एकजना लक्की गलालाई, विशेष गरी एकजना लक्की गलालाई गोला प्रथाद्वारा झोल मोमोको पनि व्यवस्था गरिएको छ। ग्रिनफिल्ड झोल मोमो सिरा ओह्रालोमा रहेको छ। श्रोताबिनहरू यदि हजुरहरू पनि लक्की गलर बन्न चाहनुहुन्छ भने आउनुहोस् हामीसँग, प्रत्यक्ष कुराकानी गरौँ, तपाईँहरूको आवाज पनि सुन्नेछौ। हामी तपाईँहरूको मिठो आवाजबाट आज भने आधुनिक गीत सुन्नेछौ र आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। र प्रत्येक दिन फोन गर्नुहुने एकजना लक्की गलरलाई बुद्ध डिजिटलबाट फोटो फ्रेमिङ गरी फोटो र फ्रेम पनि प्रदान गरिनेछ। तपाईँहरू पनि लक्की कलर भन्न सक्नुहुनेछ। श्रोता मित्रहरू यदि फुर्सदको समयमा हुनुहुन्छ, हामीलाई सुनिरहनु भएको छ भने 0665-1183 कल गर्न सक्नुहुनेछ र हामीसँग जोडिन सक्नुहुनेछ। फेसबुक मार्फत पनि कमेन्ट गर्न सक्नुहुनेछ। श्रोता मित्रहरू यदि फुर्सदको समयमा हुनुहुन्छ, हामीलाई सुनिरहनु भएको छ भने पक्कै पनि कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। 0665-1183 कल गर्न सक्नुहुनेछ। श्रोता मित्रहरू यति भन्दै थिए, कोही साथी कल नै सक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्ते। हेलो नमस्ते।
1: नमस्कार
0: हजुर। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म चाहिँ दोर्जीबाट राम पाण्डे बोल्दैछु।
0: ए रामजी बोल्नु भएको छ, के छ रामजी खबर?
1: मेरो खबर ठिक ठाक छ भन्नुपर्छ हजुरहरूको, सुनाउनुहोस् नयाँ के छ।
0: हाम्रो पनि एकदमै ठिक ठाक छ भन्नुपर्छ हजुरहरूले, एकदम माया गर्नुहुन्छ, सम्झिनुहुन्छ, त्यसैमा खुसी लाग्छ है त।
1: हजुर एकदमै पनि खुसी लाग्यो, मलाई पनि एकदमै माया गर्दै पर्यो त होइन। अब हामीले माया नगर्ने कार्यक्रम
0: हो नि, एकदमै ठिक भन्नुभयो हजुरले। हजुर जस्तो यतिकै बुझ्ने मान्छे भएपछि हाम्रो कार्यक्रम पनि एकदमै चल्ने हुन्छ कि?
1: होइन चल्छ कार्यक्रमहरू बिस्तारै बिस्तारै, अब अहिले त सुरु भएर होला, सुरुमा भएर खासै साथीहरूलाई जानकारी पनि सबैलाई पुगिसके अवस्था छैन
0: हजुर।
1: त्यही
0: भएर हुन्छ हजुरको साथीहरूलाई पनि, हजुर हजुरको साथीहरूलाई पनि यसो खबर गरिदिनु होला। हाम्रो रेडियो चौतारीमा कल टाइम आउँछ है, ल नियमित फोन गर्नुपर्छ, सम्झिनु होला, हामीले सम्झिनु पर्छ कार्यक्रममा भनेर खबर पुर्याइदिनु होला है त।
1: एकदमै मैले मेरा साथीहरूलाई जानकारी गराइरहेको पनि छु
0: हजुर,
1: बिस्तारै बिस्तारै जानकारी गराउने क्रममा पनि छु होइन, अब म बिस्तारै जानकारी गराउँछु साथीहरूलाई पनि भन्न चाहन्छु।
0: सुन्छ कार्यक्रम सुनिरहनु भएको छ है,
1: गरिब पनि सबैलाई पुगिसके अवस्था छैन
0: हजुर।
1: त्यही
0: भएर हुन्छ हजुरको साथीहरूलाई पनि, हजुर हजुरको साथीहरूलाई पनि यसो खबर गरिदिनु होला। हाम्रो रेडियो चौतारीमा कल टाइम आउँछ है, ल नियमित फोन गर्नुपर्छ, सम्झिनु होला, हामीले सम्झिनु पर्छ।

0: त्यही छ, विषयवस्तुतिर लागौ। आज हाम्रो रामजीको मिठो आवाज आधुनिक गीतमा सुन्नेछौ है त।
1: म खासै आधुनिक गीत गाउन जान्दिनँ, म टेक्निकल प्रयास गर्छु है र अब हाम्रो प्रमोद खरेलले गाउनु भएको गीत चाहिँ म यहाँ गाएर सुनाउन चाहन्छु ल, गरिबले गर्ने
0: माया।
1: गरिबले गर्ने माया सस्तो हुन्छ र धनीले गर्ने कस्तो हुन्छ र गरिबले गर्ने माया

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565
4: राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसल नै सम्झनुहोस्।

नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। लमजुङ सहित देशभरका नेवार समुदायले परम्परागत सांस्कृतिक पर्व गाई जात्रा मनाए। बेसी शहरमा बाजा गाजा सहित यात्रा निकालियो। सरकारको अनुमति पछि सुरुङभित्र फसेकाको उद्धारमा खटिएको भारतीय र चिनिया टोली। ग्लोबल भिजनका सुलभलाई इन्जिनियरिङ अध्ययन संस्थानमा उत्कृष्ट सफलता। थापाथली क्याम्पसमा पूर्ण छात्रवृत्ति। कोलासो थार गाउँपालिका 4 भुजुङ स्थित स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण। प्रसूति सेवा सहज र सुरक्षित हुने अपेक्षा। र सर्वोदय सेवाश्रम सुन्दर बजार 4 पुरान डिही निवासी विराट नेउपानेद्वारा दिवा खाजा तथा आर्थिक सहयोग। आगामी जन्मदिनमा पनि सहयोगलाई निरन्तरता दिने।

0: सफलता कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोभाइडर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652435, 06652475, मोबाइल नम्बर 9856045735।

0: को लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: लमजुङका नेवार समुदायले शनिबार दिवंगत आत्माको आफन्तको सम्झना तथा आत्माको चिर शान्तिको कामना गर्दै परम्परागत सांस्कृतिक पर्व गाई जात्रा मनाएका छन्। नेवार समुदायको धार्मिक सांस्कृतिक र सामाजिक जीवनसँग गहिरो सम्बन्ध राख्ने गाई जात्रा लमजुङको बेसी शहरको विभिन्न टोल तथा क्षेत्रमा परिक्रमा गरी मनाइएको हो। गाई जात्राको क्रममा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारेर नगर परिक्रमा गराइएको थियो। सहभागी परिवार तथा समुदायले दिवंगत आफन्तको सम्झनामा धार्मिक विधि पूरा गर्दै गाई जात्रा निकालेका थिए। दिवंगत आफन्तको सम्झनामा निकालिएको गाईको पुच्छर समय वैतरणी नदी पार गरेमा मृत आत्माले मुक्ति पाउने धार्मिक विश्वास अनुसार गाई जात्राको परम्परा चलिआएको छ। गाई जात्रा नेवार समुदायका लागि केवल सांस्कृतिक उत्सव मात्र नभई मृत्यु र शोकलाई सामूहिक रूपमा स्वीकार गर्ने सामाजिक परम्पराका रूपमा समेत स्थापित छ। परिवारमा भएको मृत्युको पीड़ालाई समुदायसँग जोड्दै दिवंगत व्यक्तिको सम्झना गर्ने अवसरका रूपमा यो पर्व मनाइन्छ। एक वर्षभित्र मृत्यु भएका परिवारका सदस्यको सम्झनामा गाई जात्रा निकाल्ने चलन रहेको छ। यस क्रममा मृतकको तस्वीर प्रतीकात्मक सामग्री वा मानिसलाई गाईका रूपमा सिंगारेर जात्रामा सहभागी गराइन्छ। ऐतिहासिक मान्यता अनुसार गाई जात्राको शुरूआत मल्लकालीन राजा प्रताप मल्लको समयदेखि भएको पाइन्छ। भोटेकोशी बाढ़ीका कारण रसुवाको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 जना चिनिया विज्ञ खटाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनको आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तमतयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। सुरुङमा उद्धारका लागि यसअघि आज नै भारतबाट आएको 11 सदस्यीय उच्च विशेष प्राविधिक टोली परिचालन भइसकेको परराष्ट्र मन्त्री शेर खनालले जानकारी दिनुभयो। सुरुङ उद्धारमा नेपाली विज्ञता कम रहेको र विदेशी जनशक्ति प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव आइरहेका बेला सरकारले विदेशी टोली परिचालन गरेको हो। यसअघि नेपाली टोलीले सुरुङको मार्ग पत्ता लगाउन ड्रिलिङ शुरू गरिसकेको छ। भोटेकोशी बाढ़ीमा बगेर चितवन पुगेका र पहिचान नखुलेका शवहरूको सुरक्षित व्यवस्थापन शुरू गरिएको छ। शवहरू अत्यधिक सडै गलेर दुर्गन्ध फैली महामारीको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसोदेखि भरतपुरको रामनगर र देवघाट बीचको जंगल क्षेत्रमा शव गाड्न थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवनमा संकलन गरिएका 233 शव मध्ये 6 मात्रै आफन्तको जिम्मा लगाइएको छ। बाँकी शवहरूलाई भने भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै उत्खनन गर्न सकिने गरी अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीको वैज्ञानिक मापदण्ड अपनाएर व्यवस्थापन गरिरहेको छ। प्रक्रिया अनुसार हरेक शवको डीएनए नमूना संकलन गरी विशेष ब्यागमा सांकेतिक नम्बर सहित 1.5 मिटर गहिरो खाडलमा पुरिनेछ। शव गाडिएको ठाउँको जीपीएस म्यापिङ गर्नका साथै बाहिरपट्टि सांकेतिक नम्बर अंकित कंक्रीटको स्ट्याण्ड खड़ा गरिनेछ। बेपत्ताको आफन्तले आफ्नो जिल्ला अस्पतालमा दिएको डीएनए नमूना यी शवहरूसँग मिलेमा चितवन आएर प्रहरीको रोहबरमा शव खनेर बुझी लिन सक्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। लमजुङको सुन्दर बजार नगरपालिका नौ फुलबारी स्थित ग्लोबल भिजन इंग्लिश बोर्डिङ स्कूलका एससी ब्याच 2080 विद्यार्थी सुलभ अधिकारीले इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षामा उत्कृष्ट सफलता हासिल गर्नुभएको छ। अधिकारीले प्रवेश परीक्षामा 182 स्थान हासिल गर्दै थापाथली क्याम्पसमा इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फर्मेशन इन्जिनियरिङ तर्फ नियमितमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गर्नुभएको हो। विद्यालयका अनुसार अधिकारीले हासिल गरेको यो सफलता सम्भवतः लमजुङ जिल्लाकै पहिलो हो। आईओई को प्रवेश परीक्षा में 182 स्थान हासिल करी थापाथली कैंपस में पूर्ण छात्रवृत्ति में अध्ययन करने अवसर पाउन् जिला उल्लेखनीय उपलब्धि विद्यालय ने जना 2080 साल को एसई में ग्लोबल विजन इंग्लिश बोर्डिंग स्कूल अध्ययन पूरा गर्नुभएका अधिकारीले प्रवेश परीक्षा में उत्कृष्ट नतीजा ल्याउँदै आफ्नो मेहनत लगनशीलता र निरन्तरको अभ्यासलाई सफलतामा परिणत गर्नुभएको छ। अधिकारीको सफलताले विद्यालय परिवारसँगै सम्पूर्ण लमजुङवासीलाई गौरवान्वित बनाएको विद्यालयका प्रधानाध्यापक मेनबहादुर घलेले बताउनुभयो। उहाँले अधिकारीलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि उज्जवल भविष्यको शुभकामना समेत व्यक्त गर्नुभएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायणस्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 06651381 दिपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायणस्थान लम्जुङ
4: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
5: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
4: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
5: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
4: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानुपर्ने म
5: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लम्जुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
4: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
5: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
6: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी
5: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98565473 स्थान लुम्बिनी कम्प्युटर बेसहर लम्जुङ
7: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिने
8: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ यही बेसी सहरको सेरा चोकदेखि काराकार जाने बाटो छ नि त्यही जाम बरु
7: हुन्छ बुहारी लौ गइहालौँ साह्रै गाह्रो भयो
8: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
9: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465064093
10: कार्यक्रम स्वास्थ्य सरोकार
11: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
10: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
11: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

विश्रामपछि 14 तारीख खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको कोलासोथार गाउँपालिका चार भुजुङ स्थित स्वास्थ्य चौकीलाई प्रसूति सेवा सहज, सुरक्षित र आरामदायी बनाउन आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। हृदयबाट सेवा सबैका लागि भन्ने उद्देश्य सहित मुटु फाउण्डेशन नेपाल, मनोज एसोसिएशन फ्रान्स र प्रोजेक्ट सूर्य पेरिस फ्रान्सको आर्थिक सहयोगमा स्वास्थ्य चौकीलाई डेलिभरी बेड र अटोक्लेभ हस्तान्तरण गरिएको हो। मुटु फाउण्डेशन नेपालका अध्यक्ष धनबहादुर गुरूङ सहितको टोलीले स्वास्थ्य चौकीमा पुगेर सामग्री हस्तान्तरण गरेको थियो। कार्यक्रममा खोलासोथार गाउँपालिकाका उपाध्यक्ष गमीमा गुरूङ, वडा नम्बर चारका अध्यक्ष नारायण गुरूङ, स्वास्थ्य संयोजक अरविन्द कुमार चौधरी, गाउँ कार्यपालिका सदस्य हेमन्ता गुरूङ, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा स्थानीय सामाजिक व्यक्तित्वको सहभागिता थियो। स्वास्थ्य सामग्रीले विशेष गरी प्रसूति सेवाका लागि स्वास्थ्य चौकी आउने गर्भवती तथा सुत्केरी महिलालाई थप सहज र सुरक्षित सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सामग्री हस्तान्तरणपछि सहयोगी संस्था तथा टोलीले भुजुङवासीको माया, ममता, आत्मीयता र आतिथ्यताप्रति आभार व्यक्त गरेको छ।

लमजुङको कोलासथार गाउँपालिका चार बगुम घर भई हाल बेची शहर नगरपालिका सात शान्ति टोलमा बस्ती आउनुभएका गमबहादुर घले र लोकमाया घले सहित परिवारले बेची शहर स्थित मानव सेवा आश्रमलाई 20,500 रूपियाँ सहयोग गर्नुभएको छ। घले परिवारले शनिबार आश्रममा पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेको हो। आश्रममा आश्रित असहाय तथा बेसहारा नागरिकको सेवा र संरक्षणमा सहयोग पुगोस् भन्ने उद्देश्यले परिवारको तर्फबाट रकम प्रदान गरिएको जनाइएको छ। गमबहादुर घले बेसी शहर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्जा शाखा प्रमुख समेत हुनुहुन्छ। उहाँकी श्रीमती लोकमाया घले शान्तिटोल तमु समाजको आमा समूहकी अध्यक्ष समेत हुनुहुन्छ। मानव सेवा आश्रमले सहारा तथा संरक्षण आवश्यक भएका नागरिकलाई आश्रय दिँदै आएको छ। आश्रमको सेवा सञ्चालन तथा आश्रितहरूको आवश्यकतामा सहयोग पुर्याउन स्थानीय व्यक्ति तथा परिवारले विभिन्न अवसरमा सहयोग गर्दै आएका छन्। लमजुङको सुन्दर बजार नगरपालिका चार दुरा डाँडा पुरान डिही निवासी विराट न्यौपालेले आफ्नो जन्मदिनको अवसरमा रायनास नगरपालिका वडा नम्बर 8 स्थित सर्वोदय सेवाश्रम धर्मनाथ धाममा आश्रित ज्येष्ठ नागरिकहरूलाई दिवा खाजा खुवाउनुका साथै आर्थिक सहयोग गर्नुभएको छ। पत्रकार एवं लक्ष्मी नारायण एसडीका सम्पादक समेत रहनुभएका न्यौपानेले शनिबार बिहान आमा सावित्र न्यौपानेका साथ धाममा पुगेर खाजा तथा आकस्मिक सहयोग गर्नु आर्थिक सहयोग गर्नुभएको हो। लक्ष्मीकान्त न्यौपाने तथा आमा सावित्र न्यौपानेका ज्येष्ठ सुपुत्र विराट न्यौपानेले 3,240 रूपियाँको साथमा खाजा खुवाउनु भएको हो। उहाँले जन्मदिनको अवसरमा आश्रममा बत्ती बालेर पूजा गर्नुभएको थियो। सो अवसरमा न्यौपानेलाई टीका तथा रूद्राक्षको माला लगाई सम्मान गर्दै आश्रमका बाबा आमाहरूले आशीर्वाद प्रदान गर्नुभएको थियो। कार्यक्रममा सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले संस्थाको तर्फबाट विराट न्यौपानेलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो। न्यौपानेले सहयोगका लागि नयाँ अवधारणा अघि सार्दै महिनाको रू 10 का दरले 12 महिनाको रकमलाई 27 वर्षसम्म गुणन गर्दा रू 3,240 हुने र आगामी वर्षहरूमा क्रमशः सहयोग रकम थपिँदै जाने बताउनु भएको छ। यस अवधारणा मार्फत आश्रमलाई नियमित तथा दीर्घकालीन सहयोग गर्ने उद्देश्य रहेको जनाइएको छ। सो अवसरमा न्यौपानेले धर्मनाथ धाम तथा सर्वोदय सेवाश्रमको अवलोकन समेत गर्नुभएको थियो। कार्यक्रममा सर्वोदय सेवाश्रमका प्रचार प्रसार संयोजक एवं आजीवन सदस्य लक्ष्मी प्रसाद मिश्रले न्यौपानेलाई धन्यवाद ज्ञापन गर्दै जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो। उहाँले समाज सेवा र आश्रमप्रति देखाएको सहयोग तथा नयाँ अवधारणाको प्रशंसा समेत गर्नु भएको छ। लमजुङको बेसीशहर नगरपालिका सातमा रहेको जनचेतना आमा समूहले रसुवा भोटेकोशी बाढ़ी पीड़ितका लागि 15,000 रूपियाँ सहयोग गरेको छ। समूहले विपदमा परेका परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। बाढ़ीबाट प्रभावित परिवारप्रति यज्ञबद्धता जनाउँदै समूहले आफ्नो क्षमता अनुसार सहयोग गरेको जनाएको छ। विपदको समयमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड़ दिँदै समूहले पीड़ितको साथमा उभिन सबैलाई आग्रह गरेको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लमजुङ सहित देशभरका नेवार समुदायले परम्परागत सांस्कृतिक पर्व गाई जात्रा मनाए। बेसी शहरमा बाजा गाजा सहित जात्रा निकालियो। सरकारको अनुमतिपछि सुरुङभित्र फसिकाको उद्धारमा खटियो भारतीय र चिनिया टोली। ग्लोबल भिजनका सुलभलाई इन्जिनियरिङ अध्ययन संस्थानमा उत्कृष्ट सफलता। थापाथली क्याम्पसमा पूर्ण छात्रवृत्ति। कोलासुथार गाउँपालिका चार भुजुङ स्थित स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण। प्रसूति सेवा सहज र सुरक्षित हुने अपेक्षा। र सर्वोदय सेवाश्रममा सुन्दर बजार चार पुरानटिही निवासी विराट न्यौपानेद्वारा दिवा खाजा तथा आर्थिक सहयोग। हवस्त, यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित 4 तारीक खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी भगवतीलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो 94.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो 94 सुन्दै गर्नुहोस्। नमस्कार।

0: रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
1: अहिले बेलुकीको 7 बज्यो।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धाकिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला।
4: सानो कुनामा पनि के को पिर गरेको धुमस,
3: खर्काजी पनि के कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न यसो केही उपाय दिनु पर्यो।
4: भुत्ना डिजिटल छँदै छ नि, झिके खोला हुला कि कपलेसको ठिक अगाडि भुत्ना डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
1: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याच, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लम्छुङ। सम्पर्क नम्बर 98560 46 466।
5: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
6: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
7: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
8: प्रोपाइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 98461080025।
9: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
10: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
9: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
10: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
9: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
10: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ। साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665240535 0665240575 मोबाइल नम्बर 9856045735।
9: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
11: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
9: अब जापान ट्राई होइन स्योर गरौं।
11: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
9: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
11: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
11: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
12: बुढी, ए बुढी, किन ल्याउ र मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
13: चाडबाड पनि नजिकै आइसक्यो। गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
12: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
13: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
14: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
15: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसार।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बाबू ए बाबू झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्

0: आवाजको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बार, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पथरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
2: सामान राम्रोसँग

0: अहिले बेलुकीको 8 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: अर्जुन
3: यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि?
2: बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो फुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोपाइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 98461080025।
6: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
7: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
6: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
7: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
6: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
7: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
6: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका 7 कृषि विकास बैंक नजिकै। प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665520।